0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: माया बसे बस त भाउजू भन्न पाइएला नि। भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरालाई चाहिँ सबै गाउँलेले लगाएको छ
1: के भन्नुहुन्छ?
0: जाँदा जाँदै यस्तो चिठी छाएर
2: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु। मलाई पर्खे आई आमा, मेरो माया नमरी आई, म एक दिन अवश्य फर्किन्छु।

रोजी भनेर दसैँ दिवालीको एउटा रोजीको रोजीमा गीत गाउँदा गाउँदै झाङ्गिएको माया प्रेमले उचाएको कथा बाटो बोला माया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोला माया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफ्नो क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै धेरै कुरो थाहा पाउँछ।